0: हादसे में जख्मी होने वालों की जल्द सेहतयाबी की दुआ की है। जना मोदी ने वजीर आजम के कौमी इमदादी फंड से मरने वालों के लवाहिकीन के लिए 2-2 लाख रुपए की इमदाद का ऐलान किया है, जबकि जख्मियों को 50-50 हजार रुपए दिए जाएंगे। आज सुबह फिरोजपुर फाजिलका रोड पर एक कुनबे के लोगों को ले जाने वाली एक गाड़ी एक ट्रक से टकरा गई थी। इस हादसे में कम से कम 9 अफराद की मौत हुई जबकि 22 जख्मी हो गए। ये लोग अपने एक रिश्तेदार की अस्थियों को दरियाए ब्यास में सुपुर्दे आप करने के लिए जा रहे थे। नौजवानों के उमूर और खेलों के मरकजी वजीर मनसुख मांडविया ने आज कहा है कि भारत के नौजवान मुल्क की सबसे बड़ी ताकत हैं और ये 2047 तक विकसित भारत के विजन की तकमील में नुमाया रोल अदा करेंगे। नई दिल्ली में यूथ फॉर विकसित भारत माई भारत यूथ कन्वेंशन से खिताब करते हुए जनाब मांडविया ने कहा कि वजीर आजम नरेंद्र मोदी ने माई भारत की तश्कील के जरिए नौजवानों को अपनी उमंगों ख्यालात और मुल्क की तामीर के लिए रजाकाराना जज्बे के इजहार के लिए एक प्लेटफॉर्म फराहम किया है। डॉक्टर मांडविया ने कहा कि मुल्क की 65% आबादी 35 साल से कम उम्र के नौजवानों पर मुश्तमिल है। इस तरह भारत सबसे ज्यादा नौजवान आबादी वाले ममालिक में से एक है।
1: देश का 65 पॉपुलेशन बिलो 35 है, यानी कि देश युवा देश है। एक देश के युवा की शक्ति को विकसित भारत के राह पर ले जाने के लिए संयोजने का काम नरेंद्र मोदी जी ने करा है।
0: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। वजीर खारजा डॉक्टर एस जयशंकर ने कहा है कि भारत और नेपाल अपनी तवील और मुनफरिद एतबार से खुली सरहद से मुत्तसल इलाके में सिक्योरिटी बरकरार रखने के लिए करीबी तालमेल कायम रखते हैं और दोनों मुल्क जरूरत के वक्त हमेशा एक दूसरे का साथ देते हैं। आज शाम नई दिल्ली में नेपाल के वजीर खारजा शिशिर खनाल के साथ मीटिंग के आगाज पर अपने इजहार ख्याल में डॉक्टर जयशंकर ने कहा कि भारत और नेपाल के बहुत खसूसी ताल्लुकात हैं। उन्होंने कहा कि ये रिश्ते अवाम से अवाम के मजबूत राब्तों सरहद के दोनों तरफ कनेक्टिविटी और मुश्तरका सकाफती और मजहबी रिवायात की मजबूत बुनियाद पर कायम है। इस मौके पर जनाब शिशिर खनाल ने कहा कि भारत नेपाल का सबसे अहम साझेदार है और नेपाल भारत को अव्वलीन तरजीह देता है। उन्होंने ये भी कहा कि नेपाल और भारत महज दो मुल्क नहीं बल्कि शानदार कदीम तहजीब के फरीक भी हैं। मध्य प्रदेश में बीजेपी के दो उम्मीदवारों पार्टी के कौमी जनरल सेक्रेटरी तरुण चुग और रजनीश अग्रवाल ने राज्यसभा इंतखाबात के लिए आज अपने कागजात नामजदगी दाखिल किए। कागजात नामजदगी भोपाल असेंबली में रिटर्निंग ऑफिसर के सामने दाखिल किए गए। कांग्रेस ने मंदसौर की साबिक पार्लिमानी रुकन मीनाक्षी नटराजन को अपने उम्मीदवार के तौर पर खड़ा किया है। मध्य प्रदेश से राज्यसभा की 3 सीटों के लिए नामजदगियां दाखिल करने की आखिरी तारीख 8 जून है। हुनरमंदी की तरक्की और एंटरप्रेन्योरशिप के वजीर जनाब जयंत चौधरी ने आज नई दिल्ली के कौशल भवन में मुलाजमीन के बच्चों की देखभाल के लिए एक नई डे केयर सहूलत का इफ्तिताह किया। वजारत के मुताबिक ये इकदाम और ज्यादा शमूलियत वाला हमदर्दाना और अवाम पर मरकूज काम का माहौल कायम करने के तई एक नुमाया पहल है। तकरीबन 600 मुरब्बा मीटर में फैले इस मरकज का मकसद एक खुशगवार महफूज और साजगार माहौल फराहम करना है जहां बच्चे सीखें खेलें आराम कर सकें और बेहतर नशोनुमा हासिल कर सकें। ईरान ने आज कुवैत और बहरीन में अमरीका के फौजी ठिकानों पर बैलिस्टिक मिसाइल दागे, जिसके बाद खलीज के मुल्कों और अमरीकी फोर्सेज ने तालमेल के साथ फिजाई दिफाई कार्रवाई की। इस तरह मगरबी एशिया के खत्ते में कशीदगी फिर तेजी के साथ बढ़ गई है। अमरीका की मरकजी कमान के मुताबिक आबनाए हुरमुज के नजदीक ईरान की साहली निगरानी और रडार तनसीबात पर अमरीका के हमलों के बाद ईरान ने 7 बैलिस्टिक मिसाइल दागे। इब्तदाई जायजे से यह इशारा मिलता है कि 6 मिसाइलों को बीच में ही रोक दिया गया जबकि 7वां मिसाइल अपने निशाने पर नहीं पहुंच सका। अमरीकी फौजी एहलकारों के जानी नुकसान के ताल्लुक से कोई फौरी इत्तला नहीं मिली है। मजीद तफसील हमारे नामा निगार से।
2: مغربی ایشیا کا تنازع اس وقت ایک نئے خطرناک مرحلے میں داخل ہو گیا جب ایران نے کویت اور بحرین میں امریکی فوجی تنصیبات کی طرف بیلسٹک میزائل داغے. تاہم خلیجی اور امریکی فضائی دفاعی نظام نے بیشتر ایرانی میزائلوں کو ناکام بنا دیا جسے کوئی جانی نقصان نہیں ہوا. ایرانی ڈرون سرگرمیوں کی اطلاعات موصول ہونے کے بعد امریکہ کی جانب سے آبنائے ہرمز کے قریب قشم جزیرے اور گورخ میں ایرانی راڈار اور نگرانی کے مرکز کو نشانہ بنائے جانے کے چند گھنٹے بعد یہ حملے ہوئے. ان واقعات نے نازک سفارتی کوششوں کو متاثر کیا ہے اور دنیا کے اہم ترین توانائی کی گزرگاہوں میں سے میں بحری حفاظت کے حوالے سے خدشات میں اضافہ ہوا ہے. اس دوران لبنان میں امریکہ کی حمایت سے ہونے والی جنگ بندی کو ایک اور دھچکا اس وقت لگا جب اسرائیلی فضائی حملے میں جنوبی لبنان میں ایک لبنانی فوجی گاڑی کو نشانہ بنایا گیا. دبئی سے ونود کمار کے رپورٹ کے ساتھ اردو خبروں کے لیے میں شبانہ بیگم.
0: ہاکی میں بھارتی مردوں کی ٹیم نے 18 سال تک کی عمر کے کھلاڑیوں کا ایشیا کپ تیسری بار جیت لیا ہے. ککامی گہارا میں کھیلے گئے فائنل میں بھارت نے جاپان کو 1-4 سے شکست دی. بھارت کی طرف سے آشیش پورتی نے 3 کیے جبکہ 1 کپتان کیتن کشواہا نے کیا. ادھر بھارت کی خواتین ٹیم نے جنوبی کوریا کو 3-0 سے ہرا کر کانسی کا تمغہ جیتا. صدر جمہوریہ دروپدی مرمو، نائب صدر سی پی رادھا کرشنن اور وزیر اعظم نریندر مودی نے 18 سال تک کی عمر کے کھلاڑیوں کا ایشیا کپ جیتنے پر بھارتی مردوں کی ٹیم کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ بھارتی ٹیم نے پورے ٹورنامنٹ میں غیر معمولی مہارت اور ٹیم ورک کا مظاہرہ کیا اور اس کے نتیجے میں فائنل میں یادگار جیت حاصل ہوئی. صدر جمہوریہ، نائب صدر اور وزیر اعظم نے کانسی کا تمغہ جیتنے پر 18 سال تک کی عمر کی کھلاڑیوں کی بھارتی خواتین ٹیم کو بھی مبارکباد دی ہے. وزیر اعظم نریندر مودی نے ناروے شطرنج ٹائٹل جیتنے پر آر پرگنندھا کو مبارکباد دی ہے. ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ اس شاندار سنگ میل سے ان کی لگاتار عمدہ کارکردگی کی عکاسی ہوتی ہے. وزیر اعظم نے ان کے مستقبل کے کھیل مقابلوں کے تئیں نیک خواہشات کا اظہار بھی کیا. ادھر مرکزی وزیر داخلہ امت شاہ اور لوک سبھا کے اسپیکر اوم برلا نے بھی پرگنندہ کو مبارکباد دی ہے. 19 سویتا شری بھاسکر نے منگولیا کے شہر اولان باتر میں خواتین کی ایشیائی انفرادی شطرنج چیمپئن شپ جیت لی ہے. اس کامیابی کے ساتھ ہی سویتا نے 2027 کے فیڈے خواتین ورلڈ کپ کے لیے کوالیفائی بھی کر لیا ہے. فٹ بال میں بھارت نے خواتین کی سیف چیمپئن شپ 2026 کا ٹائٹل جیت لیا ہے. گوا کے شہر مڈگاؤں میں کھیلے گئے فائنل میں بھارت نے بنگلہ دیش کو 1-3 سے ہرا دیا. اس طرح بھارت نے چھٹی مرتبہ یہ چیمپئن شپ جیتی ہے. آج احمد آباد میں عالمی یوگاسن اسپورٹس چیمپئن شپ میں بھارت کے روہن تیادے نے سونے کا تمغہ جیتا. انہوں نے لڑکوں کے سب جونیئر آرٹسٹک سنگل مقابلے میں یہ کامیابی حاصل کی. عالمی درجے کے اس یوگ مقابلے میں بھارت اب تک سونے کے 6 سمیت مجموعی طور پر 7 تمغے جیت چکا ہے. نیو چنڈی گڑھ میں افغانستان کے خلاف واحد کرکٹ ٹیسٹ کے آج پہلے دن کا کھیل ختم ہونے تک بھارت نے اپنی پہلی اننگز میں 3 پر 368 رن بنا لیے تھے. آج جب کھیل ختم ہوا تو کپتان شبمن گل 103 رن پر اور رشب پنت 50 رن پر کھیل رہے تھے. کے ایل راہل 100 رن بنا کر آؤٹ ہوئے. سائی سدرشن نے 81 رن سکور کیے. اس سے پہلے بھارت نے ٹاس جیت کر بلے بازی کرنے کا فیصلہ کیا. بھارتی موسمیات محکمے نے کل ساحلی کرناٹک، کیرلم اور ماہی میں شدید سے بہت شدید بارش ہونے کی پیشگوئی کی ہے. ادھر شمال مشرقی بھارت کے بیشتر حصوں، کرناٹک کے اندرونی علاقوں، گوا، تمل ناڈو، پدوچیری اور انڈمان نکوبار جزائر میں بھی اگلے 2 کے دوران تیز بارش ہونے کا امکان ہے. موسمیات محکمے نے کل مشرقی راجستھان اور جنوبی کرناٹک کے اندرونی علاقوں میں کہیں کہیں گرج چمک اور تیز ہواؤں کے ساتھ بارش ہونے کی بھی پیشگوئی کی ہے. دوسری طرف ساحلی آندھر پردیش اور اڈیشہ میں کل شدید گرمی کے حالات رہنے کا امکان ہے. سنگاپور سرکار نے سوشل میڈیا کے 3 پلیٹ فارمز کو حکم دیا ہے کہ وہ ان 14 پوسٹس کو بلاک کر دیں جن کے بارے میں یہ خیال ہے کہ یہ چین سے شروع ہوئی ہیں. ان پوسٹ میں مبینہ طور پر بھارتی برادری کے لوگوں کو نشانہ بنایا گیا ہے اور کثیر ثقافتی نظام کے سنگاپور کے ماڈل کو کمزور کرنے کی کوشش کی گئی ہے. پولیس نے یوٹیوب، فیس بک اور ایکس کو ہدایت جاری کی ہے کہ وہ سنگاپور کے لوگوں کو اس طرح کے مواد تک رسائی حاصل کرنے سے روکنے کے لیے تمام ضروری اقدامات کریں. یوکرین کے بڑے پیمانے کے ڈرون حملوں میں آج صبح روس کے دوسرے سب سے بڑے شہر کو نشانہ بنایا گیا ہے. اس کے بعد سینٹ پیٹرزبرگ کے باشندوں سے گھروں کے اندر رہنے کو کہا گیا. اس حملے سے یہ بات اجاگر ہوئی ہے کہ روس کے اندرونی علاقے تک حملہ کرنے کی یوکرین کی صلاحیت میں اضافہ ہو رہا ہے. اس حملے سے ایک دن قبل روس کے صدر ولادیمیر پوتن نے یوکرین کے اپنے ہم منصب سے ملاقات کی پیشکش نامنظور کر دی تھی. یوکرین کے ڈرون حملے کے بعد سینٹ پیٹرزبرگ کے گورنر نے موبائل انٹرنیٹ خدمات میں ممکنہ رکاوٹ کے سلسلے میں تنبیہ بھی کی تھی. اور آخر میں خاص خاص خبریں ایک بار پھر سن لیجیے. وزیر اعظم